0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार श्रोतावृन्द, SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक बिहिबार र मंगलबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार SBS रेडियो 2 मा अपरान्ह 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ र मेलबर्नको फेडरेशन स्क्वायरमा रहेको SBSको स्टुडियो 6 बाट आइरहेकी छु म दिनिता। अब भने जानकारी दिइहालौं आजको कार्यक्रममा राखिने विषयहरूबारे। श्रोतावृन्द, हरेक बिहिबार झै हामी साप्ताहिक विश्व समाचारबाट शुरू गर्नेछौं र त्यस्तै गरी अस्ट्रेलियामा यस हप्ता हेडलाइन बनेको विषय जुन छ निकै नै दुःखद घटना, सिडनीको क्याम्बेल टाउनमा एकै घरमा 3 जनाको हत्या भएको जुन घटना थियो त्यसमाथि चाहिँ महिला हत्याको विषयमा एक शाही आयोग गठन गरिनुपर्ने भनेर मागहरू उठिरहेका छन् र केही पक्षहरू भने त्यसको विरूद्ध पनि रहेका छन्। त्यस विषयमा हामी विस्तृतमा बुझ्नेछौं, नेपालतिर पनि लागौंला र यसपालि यो विकेण्डमा चाहिँ के गर्ने सोच्दै हुनुहुन्छ एउटा रमाइलो योजना तपाईँहरूको लागि मैले लिएर आएकी छु। गीत संगीत पनि छन्, कार्यक्रमको अन्त्यसम्म सुनेर हामीलाई साथ दिनुहोला र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। हाम्रो एसएमएस नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। अहिलेको लागि भने कार्यक्रम शुरू गरौं साप्ताहिक विश्व समाचारबाट। प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
3: अब पालो भएको छ पछिल्ला 7 दिनका विश्व समाचार सुन्ने र यसका प्रमुख विषयहरूमा अमेरिकाको मस्जिद आक्रमणलाई लिएर अस्ट्रेलियामा पनि चिन्ता, अमेरिकी राष्ट्रपतिद्वारा इरानसँगको युद्ध चाँडै अन्त्य हुने संकेत र संयुक्त राष्ट्रसंघले पूर्वी कंगोमा फैलिएको इबोला प्रकोपप्रति आफ्नो प्रतिक्रिया थप तीव्र बनायो। शुरूआतमा अमेरिकामा भएको मस्जिद आक्रमणको प्रसंग। अस्ट्रेलियाका सबैभन्दा ठूला मस्जिदहरूमध्ये एकले सान्डिएगो मस्जिदमा भएको गोलीकाण्डपछि संघीय सरकारलाई मुसलमान विरोधी वा इस्लामोफोबिया विरूद्ध तुरन्त कदम चाल्न आग्रह गरेको छ। उक्त आक्रमणमा 3 जनाको मृत्यु भएको थियो। एक विज्ञप्तिमा अस्ट्रेलियाको लेबनिज मुस्लिम एसोसिएशनका प्रवक्ता गमेल खेरले अल्बनेजी सरकारलाई अस्ट्रेलियाभित्रै पनि ठोस कदम चाल्न आग्रह गरेका छन्। उनले अस्ट्रेलियन मुसलमान समुदाय यस्तै घटना अस्ट्रेलियामै हुन सक्ने डरमा बाँचिरहेको बताएका छन्। यसैबीच सान्डिएगो पुलिस प्रमुख स्कट वालले सान्डिएगो घटनालाई घृणा अपराधका रूपमा अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार 2 आक्रमणकारीले अतिवादी विचार व्यक्त गरेको जानकारीका आधारमा अनुसन्धान अघि बढाइएको छ।
4: There are details and information that we are investigating as to exactly what the hate speech or the hate words were that were conveyed. Some of that is going to have to take more time to develop further to see where that information is coming from, but yes, it's being investigated as a hate crime at this point. There was definitely hate rhetoric that was involved.
3: अमेरिकाकै प्रसंगमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र त्यसपछि तेलको मूल्य घट्ने बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेरी वान्सले अमेरिका र इरान बीचको वार्तामा उल्लेखनीय प्रगति भएको बताएको केही समयमा उनको यो टिप्पणी आएको हो। वार्ताको मुख्य उद्देश्य भविष्यमा इरानले आफ्नो आणविक क्षमता पुननिर्माण गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु र सैन्य द्वन्द पुनः नदोहोरियोस् भन्ने रहेको छ। ट्रम्पले इरान सम्झौतामा पुग्न उत्सुक रहेको पनि बताएका छन्।
5: It's going to happen and it's going to happen fast and you're going to see oil prices plummet. They're going to come down. There's so much oil out there. They're going to come plummeting down.
3: यसअघि ट्रम्पले इरानमाथि मंगलबार गर्ने तय भएको सैन्य आक्रमण स्थगित गरिएको बताएका थिए, तर उनले स्वीकार्य सम्झौता नभए अमेरिकी सेना पुनः र व्यापक हमला गर्न तयार रहेको चेतावनी दिएका थिए। ट्रम्पको मुख्य माग इरानसँग आणविक हतियार नहुनु रहेको छ। यसबीच इरानका राष्ट्रपति मसुद पजेस्कियनले आफ्नो देश अधिकारबाट पछि नहट्ने बताएका छन्। उनले जारी गरेको वक्तव्यमा संवादको अर्थ आत्मसमर्पण होइन भनिएको छ। इरानले प्रतिबन्ध हटाइनुपर्ने, रोक्का गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र युद्धका लागि क्षतिपूर्ति दिनुपर्ने माग राख्दै आएको छ। साथै उसले स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण कायम राख्ने अडान पनि दोहोर्याएको छ। संयुक्त राष्ट्रसंघले पूर्वी कंगोमा फैलिएको दुर्लभ प्रकारको इबोला संक्रमणप्रति आफ्नो प्रतिक्रिया तीव्र बनाएको छ। यो समाचार तयार पार्दासम्म त्यहाँ शंकास्पद मृत्युको संख्या तीव्र रूपमा बढ़ेर 134 पुगेको छ भने 500 जना भन्दा बढ़ी शंकास्पद संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार पहिलो पुष्टि भएको मृत्यु भएपछि पनि केही सातासम्म भाइरस पहिचान हुन सकेको थिएन। अधिकारीहरूले बढ़ी देखिने प्रकारको इबोलाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएका कारण भाइरस पहिचानमा ढिलाइ भएको बताएका छन्। हाल फैलिएको भाइरस बुन्डेबुजो प्रकारको इबोला हो, जसका लागि अहिलेसम्म स्वीकृत औषधि वा खोप उपलब्ध छैन। संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार विश्व स्वास्थ्य संगठनले निगरानी विस्तार, संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान, परीक्षण, उपचार सेवा तथा सीमापार पनि तयारीलाई तीव्र बनाउन सहयोग गरिरहेको छ।
6: The agency has deployed experts to the field alongside with national responders and sent 12 tons of supplies, including personal protective equipment for frontline health workers. WHO is also working with partners

0: such as the NGOs ALIMA and MSF, to set up treatment centers and expand care in affected areas. For its part, the UN Children's Fund has mobilized 50 tons of infection prevention and control supplies, such as disinfectants, soaps.
1: केन्द्रीय सुडानको भीडभाड भएको बजारमा भएको ड्रोन आक्रमणमा कम्तीमा 28 जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। एक स्थानीय अधिकारीका अनुसार पश्चिम कोर्दोफान स्थित उक्त बजारमा आक्रमण हुँदा त्यहाँ सर्वसाधारणको भीड़ रहेको थियो र सो समूहले उक्त आक्रमण सुडानको सेनाले गरेको आरोप लगाएको छ। तर सैन्य स्रोतहरूले नागरिकलाई लक्षित नगरिएको दावी गर्दै बजार नजिक रहेका ऱ्यापिड सपोर्ट फोर्सेसका सवारी साधनहरूलाई ड्रोनले निशाना बनाएको बताएका छन्। मानवीय सहायता संस्था डक्टर्स विदाउट बोर्डर्सले छिमेकी दक्षिण सुडानमा पुनः बढेको हिंसाले मानवीय सहायता पहुँच अवरूद्ध गरेको र नागरिकहरू जोखिममा परेको जनाएको छ। अब खेलकुद समाचार। आर्सेनल 22 वर्षपछि पहिलो पटक इङ्ग्लिस प्रिमियर लीग च्याम्पियन बनेको छ। बर्नमाउथले मंगलबार म्यान्चेस्टर सिटीलाई 1-1 बराबरीमा रोकेपछि आर्सेनलले लीग उपाधि जितेको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा रहेको आर्सेनललाई प्रिमियर लीग तालिकामा भेट्टाउने सम्भावना समाप्त भएपछि उक्त जीत सुनिश्चित भएको हो। बर्नमाउथका जुनियर कुप्रीले 39 मिनटमा गोल गरेका थिए। सँगै बर्नमाउथले अर्को सिजन युरोपेली प्रतियोगितामा खेल्ने सुनिश्चितता पाएको छ र च्याम्पियन्स लीगमा समेत पुग्ने सम्भावना रहेको छ। म्यान्चेस्टर सिटीका अर्लिन हालान्डले दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल गरे पनि थप गोल गर्न नसकेपछि खेल 1-1 सकियो। यससँगै आर्सेनल एक खेल बाँकी रहँदै प्रिमियर लीग च्याम्पियन बनेको हो। यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै।

0: धन्यवाद सुनिताजी र श्रोतावृन्द। यो साप्ताहिक विश्व समाचार जस्तै हाम्रा अन्य पडकास्ट थप कुराकानीहरू र सबै सामग्रीहरू तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा अनलाइनमा SBS नेपाली भनी सर्च गर्नुहोस् र तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा पनि हामी उपलब्ध रहेका छौं। र यो अपडेटसँगै अब भने श्रोतावृन्द, कार्यक्रमको शुरूआतमा भने झैं पालो भएको छ सिडनीतिर लाग्ने, तर यो सामग्री अघि हामी श्रोताहरूलाई चेतावनी गराउन चाहन्छौं कि यो आउँदो सामग्रीका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। श्रोतावृन्द, दक्षिण पश्चिमी सिडनीमा हालै एक घरमा भएको तीनजनाको हत्यापछि महिला हत्या अर्थात फेमिसाइडको विषयमा शाही आयोग छानबिन गठन गरिनुपर्ने मागहरू बढ़िरहेका छन्। यसैबीच महिला आश्रय स्थलहरू र अन्य अग्रपंक्तिका सेवाहरूमा चाप बढ़िरहेकाले थप सरकारी सहयोग र लगानीको माग पनि आइरहेका छन्। सरकारले लैंगिक हिंसा आउँदो एक पुस्ताभित्र अन्त्य गर्ने लक्ष्य बोकेको छ भने अधिकार कर्मीहरू बताउँछन् कि थप ठोस प्रयास बिना त्यो सम्भव छैन। थप यो रिपोर्टमा बुझ्न तर्फ लागौं। गत मंगलबार अस्ट्रेलियाभर हेडलाइन बनेको थियो क्याम्पबेल टाउनमा एक महिला र 4 र 12 वर्षका दुई बालकको शव प्रहरीले फेला पारेको समाचार। सिडनीको दक्षिण पश्चिममा पर्ने उक्त सबमा सोमबार राति करिब 8 बजे अघि प्रहरीलाई त्यहाँ बोलाइएको एक्टिङ सुपरिन्टेन्डेन्ट माइकल मोरोनी बताउँछन्। एक 47 वर्षीय पुरूषमाथि घरेलु हिंसा सम्बन्धित हत्याका 3 आरोप लागेको बताइएको छ।
1: Look, at this stage, I understand that it is his wife and is one of the deceased and the two other deceased children are, I believe that they are his children.
0: यो घटनाभन्दा एक दिन अघि मात्र घरेलु हिंसाको इतिहास भएका मानिसहरूलाई लक्षित गरी न्यू साउथ वेल्स राज्यभर चलिरहेको एक अभियान सम्पन्न भएको थियो, जस अन्तर्गत प्रहरीले करिब 900 अभियोग दर्ता गरेको जनाएको छ। उक्त अभियानले महिलामाथि हुने पुरूष हिंसाको व्यापकता फेरि एकपटक उजागर गरेको छ। शेरल मुडी अस्ट्रेलियन फेमिसाइड वाच की संस्थापक हुन्। उनी भन्छन् कि महिला र बालबालिकाका हत्या उल्लेखनीय संख्यामा घरेलु तथा पारिवारिक हिंसाको परिणाम स्वरूप हुने गरेको पाइएको छ।
2: I track the killing of all Australian women and children, so that means that while a significant number of the women killed and children killed will die as a result of domestic and family violence, around 40% of the victims that I document are lost to other forms of violence, those being associate violence and stranger violence.
0: यस वर्ष मात्र हालसम्म 9 बालबालिका र 29 महिलाहरूको मृत्यु भएको उनको

पुनः स्वागत छ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल। मेलबर्नको ठ्याक्कै फ्लिन्डर स्ट्रीट स्टेशन अगाडि रहेको फेडरेशन स्क्वेयरमा रहेको एसबीएसको स्टुडियो 6 म आइरहेकी छु। तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइतबार अपरान्न 4-5 बजेसम्म एसबीएस रेडियो 2 आइरहेका छौं। यसबाहेक तपाईँले हामीलाई अन्य कता कता सुन्न सक्नुहुन्छ त्यो पनि जानकारी दिइहालौं श्रोतावृन्द। एसबीएस साउथ एसियन र एसबीएस रेडियो 2 त भइहाल्यो। तपाईँले हामीलाई आफ्नो डिजिटल टीभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमाण्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ। एसबीएस साउथ एसियन अस्ट्रेलियामा 24 घण्टा 7 दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो। र श्रोतावृन्द, आजको कार्यक्रममा यदि तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ भने अवश्य हामीलाई मेसेज गर्नुहोस्। हामीसँग अन्य थुप्रै विषयवस्तुहरू बाँकी रहेका छन्। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। अंग्रेजीमा पनि बताइहालौं 0439799767 0439799767। वा हामीलाई सोशियल मीडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स, र इन्स्टाग्राम मार्फत @SBS नेपालीमा फलो गरेर पनि हामीसँग जोडिन सक्नुहुन्छ। र अहिलेको लागि भने फेरि पनि ब्रेक अघि भने चाहिँ महिला हिंसा सम्बन्धी विषयतर्फ नै लागौं।

0: महिलालाई सहायता दिन नसक्ने अवस्था भएको पनि कमिश्नर मिकेला क्रोनिन स्वीकार्छिन् र एक पुस्ताभित्र नै लैंगिक हिंसा अन्त्य गर्ने लक्ष्य हासिल गर्न निकै ठूलो र लगभग असाधारण प्रयास आवश्यक पर्ने उनको भनाइ छ.
1: I think we need to direct our efforts into ensuring we have a really aligned second action plan. I think royal commissions are expensive, they take time, it would delay the I am concerned there isn't enough investment. I'm concerned that we need to invest more effort and resources into implementing the second action plan.
0: र दोस्रो कार्य योजना आगामी वर्ष सार्वजनिक गर्ने लक्ष्य रहेको पनि उनले बताएकी छन्. SBS न्यूजका लागि टी मिचेलद्वारा तयार पारिएको सामग्री SBS नेपालीमा सुन्नुभयो. म दिनिता रिसालको आवाजमा. र श्रोतावृन्द, महिला हत्या अर्थात फेमिसाइडको विषयमा शाही आयोग छानबिन हुनु पर्ला कि नपर्ला, तपाईंलाई के लाग्छ? तपाईंको विचार हामीलाई कार्यक्रममा एसएमएस गरेर पठाउन सक्नुहुन्छ. नम्बर म भन्न गइरहेकी छु 04397997 नम्बर फेरि पनि एकपटक 04397997 वा तपाईँले हामीलाई सोशियल मीडियामा फेसबुक, एक्स र इन्स्टाग्राममा पनि मेसेज गरेर पठाउन सक्नुहुन्छ. हाम्रो जवाब, हाम्रो ह्याण्डल हो SBS नेपाली. र यो सँगै श्रोताहरूलाई जानकारी पनि गराइहालौं कि यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति घरेलु वा पारिवारिक हिंसाको अवस्थामा रहेको र सहयोग चाहिएको खण्डमा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ. 1800 रेस्पेक्ट नम्बर हो 1800737732 वा लाइफलाइनलाई 131114 फोन गर्न सक्नुहुन्छ. आपतकालीन अवस्थामा भने 000 अर्थात 000 फोन गर्नुहोस्. त्यस्तै गरी फ्यामिली भायोलेन्स सपोर्टको नम्बर हो 1800015188 वा safesteps.org.au मा पनि तपाईँ जान सक्नुहुन्छ. र मेन्स रेफरल सर्भिस अर्थात जुन नो टू भायोलेन्स संस्थाले चलाउँछ उक्त सेवाको नम्बर भने रहेको छ 1300766491 र आदिवासी समुदायहरूका लागि जुन सांस्कृतिक रूपमा उपयुक्त सहयोग रहेको छ त्यसका लागि भने 13 यानमा सम्पर्क गर्न सकिन्छ. नम्बर हो 139276 वा बियोन्ड ब्लूको नम्बर हो 1300224636. र श्रोतावृन्दी, सबै जानकारीहरू तपाईँले हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ भनेर पनि बताइहालौं. ठेगाना भने हो sbs.com.au/नेपाली वा अनलाइनमा SBS नेपाली पडकास्ट भनी सर्च गरी हामीलाई अन्य विभिन्न पडकास्ट प्लेटफर्महरूमा पनि तपाईँले फलो गर्न सक्नुहुन्छ. श्रोतावृन्द, यसका साथ हामी कार्यक्रमको दोस्रो ब्रेक लिने समयमा आइपुगेका छौं. त्यसपछि हामीसँग थुप्रै सामग्री र गीत संगीतहरू पनि बाँकी रहेका छन्. ब्रेकपछि हामी नेपालतिर लाग्नेछौ. सुन्दै गर्नुहोस् SBS South Asian ma Nepali karyakram.
2: SBS Radio.
3: Starting a new life in Australia isn't easy.
4: A lot of companies have rejected me.
5: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
3: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
6: We are currently in an ad break. Your program will resume shortly. You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
7: Domain Outlet, furniture ra bithaunako sale. Dui sthanharu. 103 Parramatta Road, Auburn, र Penrith Home Maker Center Superstore. बाहिरी फर्निचरमा 50% छोट, घरभित्रका फर्निचरमा 70% छोट. कपडाका सोफा $399 सुरु र छालाका सोफा $599 डाइनिङ कुर्सीहरू प्रति कुर्सी $29 भने डाइनिङ टेबलहरू $199 सुरु. नयाँ स्टक दैनिक आउँदैछ. छिटो गर्नुहोस् र आजै अवसर हात पार्नुहोस्. बिछौनामा 80% छुट. पूर्व प्रदर्शन गद्दाहरूमा 70% छुट. क्वीन बेड फ्रेमहरू $595 र क्वीन समायोजन्य बेसहरू केवल $699

0: Starting a new life in Australia isn't easy.
1: A lot of companies have rejected me.
2: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
0: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
3: भएका सबै श्रोताहरूलाई पनि फेरि पनि म दिनिताको तर्फबाट नमस्कार र श्रोतावृन्द अब विकेन्ड पनि आउन लाग्यो है आज बिहिबार अब विकेन्डमा के गर्ने वा कुन मुभी हेर्ने भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो रमाइलो एउटा सामग्रीको बारेमा पनि जानकारी दिइहालौँ एसबिएस अन डिमान्ड कतिको हेर्ने गर्नुभएको छ तपाईँले एसबिएस अन डिमान्ड मार्फत चाहिँ अस्ट्रेलियाको यात्रा पनि गर्न सक्नुहुन्छ कसरी म बताइहाल्छु एपिवाई ल्यान्ड्सदेखि याराबासम्म द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रहको साथमा यस श्रृङ्खलामा दसजना कलाकारहरूसँगको वार्ता प्रस्तुत गरिएको छ जसमा स्मृति पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ र उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस् जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन् द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रह अहिले एसबीएस अन डिमान्डमा निशुल्क स्ट्रिमिङ भइरहेको छ र यदि तपाईँ अब घुमघाम गर्न नयाँ नयाँ ठाउँहरू भनिन्छ नि अब अङ्ग्रेजीमा एक्सप्लोर गर्न रुचाउनुहुन्छ भने चाहिँ यो सामग्री तपाईलाई पनि अवश्य मन पर्छ होला
4: एसबीएस नेपाली एसबीएस साउथ एशियनमा
3: र श्रोताबृन्द यो धुन सुनेपछि अवश्य पनि थाहा पाइहाल्नुभयो होला अब पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यस हप्ताको नेपाल अपडेट लिने
5: मनोज कुमार शर्मा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका छन् उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिए र पदभार ग्रहण गरे उनले संवैधानिक परिषदले प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो यस्तै उनले संसदीय सुनवाई समितिले पनि अनुमोदन गरेको हो शर्मा प्रधान न्यायाधीशमा सिफारिस भएको विषयलाई लिएर विभिन्न कोणबाट चर्चा भएको थियो सर्वोच्चको वरिष्ठतम न्यायाधीश प्रधान न्यायाधीशमा सिफारिस हुने परम्परा तोडिएको कतिपयको भनाइ छ संवैधानिक परिषदले चौथो वरियतामा रहेका शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो उनको सिफारिसको विषयमा रिट निवेदन दर्ता नै हुन नसकेको परिस्थिति निर्माण भएको भन्दै बार एसोसिएसनले सोमबार त्यसको विरोध गर्ने निर्णय गरेको थियो सोही अनुरूप मंगलबार दिउँसो नेपाल बार एसोसिएसनको प्राङ्गणमा लालटिन बालेर प्रदर्शन गरिएको थियो सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्छ भन्ने माग प्रतिपक्षी दलहरूले राखेका थिए राष्ट्रपति पौडेलले सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिर गएदेखि नै प्रतिपक्षहरूले सदनमा उनको खोजी गर्न थालेका थिए यस विषयमा सबै प्रतिपक्षी दलहरूले प्रश्न गरेका थिए त्यस्तै मध्येका एक नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भने
6: सम्माननीय प्रधानमन्त्री अब रासोपाको मात्रै रहनु भएन उहाँ हाम्रो पनि सम्पत्ति हो उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्
5: नीति तथा कार्यक्रमकै बारेमा पनि प्रश्न उठेका थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममा खासै नयाँ कुरा नभएको बताए पुरानो नीति तथा कार्यक्रमसँग मिल्दोजुल्दो भएकोमा उनले चासो र चिन्ता व्यक्त गरे
7: हातमा दुईटा किताब छ एउटा 2083 सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम एउटा चाहिँ 2081 सालमा झन्डै 10% मात्र चेन्ज होला लेख्ने मान्छे त एउटै रहेछ भा यो व्यापक सुधार हुनुपर्छ भन्ने चाहेका थियौँ नीति तथा कार्यक्रम चाहे पार्टी जोसुकै होस् आज नयाँ अनुहार छ यहाँ हामी सबै नयाँ भएको हुनाले यो नीति तथा कार्यक्रममा नयाँ आउँछ कि भनेको त हुबहु फोटोकपी नै छ गरिब गरिब
5: प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा बजेट बनाउने प्रक्रिया सुरु भएदेखि नै स्वास्थ्य शिक्षा पूर्वाधार लगायतका विषयहरू निरन्तर रूपमा प्राथमिकतामा पर्दै आएको संसदलाई स्मरण गराएका थिए प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध तथा बहिष्कार गरे पनि प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको थियो प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी संसंस्कृति पार्टी र

0: राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेका थिए भने नेपाली काँग्रेसले बैठक अवरोध गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको राष्ट्रसभाले पनि नीति तथा कार्यक्रम पारित गरेको छ। यस वर्षको सगरमाथा आरोहणको सिजन सुरु भएसँगै नयाँ कीर्तिमान बन्न थालेका छन्। हिमाल आरोहणमा विभिन्न कीर्तिमान बनाएका विश्वविख्यात आरोही कामेरिता शेर्पाले 32 पटक सर्वोच्च शिखर सगरमाथा आरोहणको कीर्तिमान बनाए। उनले आइतबार बिहान 10:12 सगरमाथा आरोहण पूरा गरेका हुन्। सोलुखुम्बुका कामेरिताले यसअघि आफैले बनाएको कीर्तिमान तोडेका हुन्। कामेरिताले कीर्तिमान बनाएकै दिन लाक्पा शेर्पाले पनि आफ्नो नाममा नयाँ रेकर्ड बनाउन सफल भइन्। उनले 11 पटक सगरमाथाको शिखरमा पुग्ने पहिलो महिलाको कीर्तिमान बनाइन्। यस्तै पासाङ दावा शेर्पाले चाहिँ सोमबार 30 पटक सगरमाथा आरोहण गरे र दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कीर्तिमान बनाए। सरकारले जेन्टी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मासिक उपचार खर्च उपलब्ध गराउन थालेको छ। यसअघि जेन्जी घाइतेहरूको विवरण संकलन गर्ने र उनीहरूको वर्गीकरण गर्ने कार्य भएको थियो। स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीका अनुसार अति गम्भीर घाइते र ती घाइतेलाई स्याहार गर्नेलाई जनही मासिक 9,000 दिइएको छ। यस्तै गम्भीर घाइतेलाई 9,000 र मध्य घाइतेलाई 4,000 उपलब्ध गराउने निर्णय भएको थियो। नेपाल सम्पत्ति शुद्धिकरणको नकारात्मक सूची ग्रे लिस्टबाट बाहिर निस्कनका लागि तोकिएको समय सीमा नजिकै गर्दा सम्पत्ति शुद्धिकरण विरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स AFTF को एसिया पेसिफिक समूह APG नेपाल आइपुगेको छ। APGको सपोर्ट बैठक मे 18 काठमाडौँमा सुरु भएको हो। आइतबार काठमाडौँ आइपुगेको उक्त उच्च स्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा विभिन्न सरकार निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। सन् 2025 सुरुवातमा नेपाल 2 लागि ग्रे लिस्टमा राखिएको थियो। नेपाललाई 15 निर्देशन दिएको थियो र सन् 2027 ती पूरा गर्नुपर्ने समय सीमा तोकिएको थियो। नेपाल विश्वकप लिग 2 अङ्क तालिकामा 5 स्थानमा उक्लिएको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्दी स्कटल्यान्डलाई 6 पराजित गर्दै अङ्क तालिकाको 5 स्थानमा पुगेको हो। घरेलु मैदानमा भएको खेलमा नेपालले पाएको 195 रनको लक्ष्य 38.1 ओभरमा पूरा गरेको थियो। यसका लागि कप्तान रोहित पौडेल र इशान पाण्डेले 3 विकेटमा 104 रनको साझेदारी गरेका थिए। जितसँगै नेपालले 27 खेलबाट 22 अङ्क जोडेको छ। स्कटल्यान्ड 38 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। 8 राष्ट्र रहेको यस लिगबाट शीर्ष 4 टोली सोझै विश्वकप छनौटमा पुग्नेछन्। यसअघि नेपालले अमेरिका विरुद्ध शनिबार भएको खेल 9 जितेको थियो। घरेलु मैदानमा भइरहेको लिग 2 दौरान सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। स्कटल्यान्ड विरुद्ध सोमबार भएको खेलमा उनले 3 लिए र यससँगै एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 लिने बलरको रेकर्ड बनाए। उनले 73 खेलमा 150 लिएका हुन्। कीर्तिमान बनाएपछि संचारकर्मीहरूसँग कुरा गर्दै उनले भने,
1: बयान गर्न सकिँदैन किनभने धेरैजनाको यसमा हात छ। टिम मेट्सहरूदेखि सपोर्टिङ स्टाफ जतिले पनि सहयोग गर्नु भएको छ, प्लस फ्यामिली, अल द वेल विशेस। एकदम खुसी लाग्छ यो जर्नीको पार्टमा सबैजनाले समेटेर अगाडि बढ्न सके र यो रेकर्ड चाहिँ भएको छ। अब होपफुली आउने समयमा अझै राम्रो गर्न सकु।
0: यसअघि अस्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कको नाममा यो रेकर्ड रहेको थियो। निरुता ठगुल्ना राष्ट्रिय महिला भलिबल टोलीको कप्तान घोषित भएकी छन्। उनले मे 22 हुने काभा महिला च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी गर्नेछिन्। च्याम्पियनसिप त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुँदैछ। यसअघि कप्तान अरुणा शाही अस्ट्रेलिया गएपछि भलिबल टोली कप्तान विहीन रहेको थियो। ठगुल्नाले एथलेटिक्स हुँदै भलिबल खेल्न थालेकी हुन्। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
2: र श्रोतावृन्द, एसबीएस साउथ एसियनको आज बिहिबारको यो नेपाली कार्यक्रममा सुन्नुभयो नेपालको यो साप्ताहिक अपडेट नेपाल संवाददाता प्रतीक्षा दुलालबाट। र यो सँगै हामी तपाईँलाई यो पनि बताइहालौं कि नेपाल सम्बन्धी र अस्ट्रेलिया सम्बन्धी अन्य थुप्रै अध्यावधिक सामग्री, समाचार, कुराकानीहरू र पडकास्टहरू चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध रहेका छन्। ठेगाना हो sbs.com.au/nepali वा तपाईँले सजिलै तरिकामा हाम्रो एसबीएस अडियो एपलाई पनि निशुल्क आफ्नो फोनमा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। एप भने गुगल प्ले वा एप स्टोरमा उपलब्ध रहेको छ। अहिलेको लागि भने कार्यक्रममा अब एउटा रमाइलो गीत सुन्ने

भएको छ। म ठ्याक्कै मेलबर्नको एसबीएसको स्टुडियो सिक्समा बसेर कार्यक्रम चलाइरहेकी छु। बाहिर झ्यालबाट हेर्दा चाहिँ अलि अध्ययारो अध्ययारो बादलको लुकामारी जस्तो देख्न सकिन्छ है। आकाशमा पानी पर्ला पर्ला जस्तो केही दिनदेखि छिटफुट वर्षा भइ नै रहेको छ यहाँ मेलबर्नमा र अन्य अस्ट्रेलियाका विभिन्न ठाउँहरूबाट। अब कताबाट सुन्दै हुनुहुन्छ होइन, तपाईँको सबमा पनि त्यस्तै त्यस्तै होला मौसम सायद। त्यही भएर अब यो सिमसिमे पानी पर्ने मौसममा चाहिँ यही बोलको गीत मैले लिएर आएकी छु। पुरानो त नभनौ तर धेरैजनाले सुन्नु भएकै गीत होला, त्यसको एउटा रिमिक्स भर्जन हामी आज सुन्न गइरहेका छौँ। गीतको बोल भने हो सिमसिमे पानीमा, गायिका रेखा शाहको आवाजमा।

0: सर श्रोतावृन्द तिमी मेरो आँखाको तारा तिमी बिना कोही छैन सहारा भनेर गाउँदै थिइन् गायिका रेखा शाह। यो गीत सिमसिमे पानीमा, सायद यो सिमसिमे पानीको मौसममा तपाईँले यो गीत तपाईँको आँखाको ताराको लागि पनि डेडिकेट गर्न सक्नुहुन्छ होइन। अब तपाईँको आँखाको ताराले चाहिँ प्रोग्राम लाइभ सुन्न भ्याउनु भएको छैन भने पडकास्टमा पनि तपाईँले सेयर गर्न सक्नुहुन्छ। केही दिनमा यो कार्यक्रम तपाईँले हाम्रो वेबसाइटमा पाउनुहुन्छ। ठेगाना हो sbs.com.au/nepali। र यो सँगै श्रोतावृन्द कार्यक्रममा अब तेस्रो र अन्तिम ब्रेकको पालो भएको छ। त्यसपछि चाहिँ हामी तपाईँहरूलाई लिएर जाँदैछौँ सिडनीको टरोङ्गा जूमा हरिसँगको भेट गराउनका लागि। अन्य रमाइला गीतहरू पनि हामीसँग बाँकी नै छन्। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
1: एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
2: Starting a new life in Australia isn't easy.
3: A lot of companies have rejected me.
4: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
2: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
1: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस्, त्यो पनि निशुल्क। sbs.com